0: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत नमस्कार।
1: यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र सदाको साँझमा जस्तै आज पनि हामी तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ र आजको कार्यक्रमलाई पनि हामीले दुई चरणमा विभाजन गरेका छौँ र पहिलो चरणमा हामीले केही समसामयिक विषयहरूमा कुराकानी गर्नेछौँ भने र दोस्रो चरणमा हामीले तपाईँहरूलाई मनपर्ने मिठा मिठा गीत सङ्गीतहरू राख्नेछौँ, केही जानकारीहरू राख्नेछौँ र तपाईँहरूका पत्रहरू पनि पढेर हामी आजको एक घन्टा तपाईँहरूको साथमा रहनेछौँ र अब नै हामी लाग्न चाहन्छौँ यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ। श्रोता साथीहरू, हामी लागिसकेका छौँ यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ र आजको यस पहिलो चरणको कार्यक्रममा हामीले केही समसामयिक विषयहरूमा कुराकानी लिएर आएका छौँ र जानकारीहरू लिएर आएका छौँ र सबैभन्दा पहिले चाहिँ हामी हङकङको हङकङमा भएको एउटा एकदमै धेरै दुःख घटनाको बारेमा जानकारी लिएर आएका छौँ, जहाँ चाहिँ गत बुधबारका दिन एकदमै ट्राजेडी वाला घटना घटेको छ, जहाँ चाहिँ एकजना 48 वर्षीय सोसल वर्करले चाहिँ आफ्नै घरबाट हाम फालेर आत्महत्या गरेकी थिइन् र त्यसको 10 घन्टा पछाडि चाहिँ आफ्नी 12 वर्षीय छोरीले पनि त्यही घरबाट हाम फालेर आफ्नो आत्महत्या गरेकी थिइन् र यो घटना चाहिँ अहिले हङकङमा एकदमै धेरै डिस्कसन भइरहेको घटना छ र यो चाहिँ अब विशेष गरी यहाँको एजुकेसनको बारेमा यो घटना भएको एजुकेसनको कारणले चाहिँ अब घटना भएको भनेर भनिएको छ र विशेष गरी त्यो दिनमा आमा छोरी को झगडा भएको विशेष गरी छोरीको आफ्नो पढाइको बारेमा लिएर र त्यसपछि चाहिँ आमाले चाहिँ अब 19 औँ तलाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् अनि त्यसपछि चाहिँ अब आफ्नो मैले भनिहालेँ 10 घन्टापछि चाहिँ आफ्नो बालिकाले त्यही बैठक कोठाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् र यो चाहिँ अब चाइना मर्निङ पोस्टमा एकदमै धेरै समाचारहरू आइरहेको छ र यो चाहिँ विशेष गरी यो हङकङमा हामी सबैजनालाई तनाव स्ट्रेस धेरै छ भनेर पनि अब यो दिइरहन्छ साउथ चाइना मर्निङ पोस्टले र यसै कारणले पनि यो घटना घटेको हो भनेर भनिएको छ र यसमा लेखिएको छ सुमधुर पारिवारिक सम्बन्ध कायम राख्न सक्छ भनेर जाँच गरेको छ भनेर यो सुमधुर पारिवारिक सम्बन्ध बनाउनको लागि पनि यो तनावबाट चाहिँ टाढा रहनुपर्छ भनेर भनिएको छ र यसमा चाहिँ अब कसरी भयो यो घटना चाहिँ भनेर भनेको छ र यसमा भनेको छ मानसिक रोगको कुनै रेकर्ड नभएकी 48 वर्षीय एक सरकारी सोसियल वर्करले बुधबार बिहान 7:45 बजे आफ्नो छोरीसँग शिक्षा समस्याको बारेमा बहस गरेकी थिइन् र त्यसपछि बिहान 9 बजेतिर आफ्नै घरबाट घर चाहिँ 19 औँ तलाको घरबाट हाम फालेर आत्महत्या गरेकी थिइन् र उनकी 12 वर्षीय छोरीले चिचिहात सुनेपछि भवनको 2 तलाको पोडियममा आफ्नी आमा सुतिरहेकी भेट्टाइन् र प्रहरीलाई सचेत गराइन् र एउटा स्रोतले बताएअनुसार बालिकालाई पछि परिवारका सदस्यहरूले अस्पताल लगेका थिए र उनको भावनात्मक स्वास्थ्यका लागि डक्टरलाई भेट्न सल्लाह दिएको थियो। ती बालिकाले अस्पतालको मनोविज्ञान इकाइमा परामर्श खोजिन् र जहाँ उनकी आमाको कामको सुपरभिजन रहेका एक दर्ता प्राप्त क्लिनिकल मनोवैज्ञानिकले उनको मूल्याङ्कन गरे। उनी साँझ 7:05 बजे घर फर्किँदा उनका बाबु पनि साथमा थिए र आफ्ना बच्चाहरूलाई झगडा हुँदा आमा बाबुले के गर्नुपर्छ। हङकङ विश्वविद्यालयको आत्महत्या अनुसन्धान तथा रोकथाम केन्द्रका निर्देशक पल इप सिउ फाइले भने कि आमा बाबुले आफ्ना बच्चाहरूसँग बढी धैर्य हुनुपर्छ धैर्य गर्नुपर्छ र उनीहरूको आवाज सुन्न दिनुपर्छ। आवश्यक परेमा यदि उनीहरूले प्रोफेसनल्स हुन भने पनि उनीहरूले व्यावसायिक मद्दत लिन हिचकिचाउनु हुँदैन। आमा बाबुहरूले तनावलाई कसरी व्यवस्थापन गर्न सक्छन् र इपले भने कि विशेष गरी आमा बाबुहरूले पहिले आफैलाई एकदमै टाइम दिनुपर्छ र यसै गरी उनीहरूले चाहिँ यो बच्चाहरूलाई जबरजस्ती गर्न हुँदैन भनेर भनेको छ र विशेष गरी बच्चाहरूको समस्या सुनिसकेपछि चाहिँ प्यारेन्ट्सहरूले एकदमै लङ डिप ब्रिथ पनि लिन सक्छन् र आफूलाई एकदमै शान्त राख्नुपर्छ भनेर भनेको छ र बच्चाहरूलाई चाहिँ यो अवस्थामा चाहिँ यो गर त्यो गर भनेर चाहिँ जबरजस्ती गर्नु हुँदैन पनि भनिएको छ र बच्चाहरूको आफ्नो इन्डिपेन्डेन्सी अब उनीहरूले चाहिँ आफूले इन्डिपेन्डेन्टली पनि एउटै डिसिजन लिन सक्छन् भने गाइडेन्स दिएर उनीहरूलाई लिनको लागि पनि हामीले छोड दिनुपर्छ भनेर यस समाचारमा भनिएको छ र यो चाहिँ साउथ चाइना मर्निङ पोस्टमा लेखेको समाचार हो र अर्को पनि यसै विषयमा समाचार छ। यो चाहिँ आरटिएसकेको न्युजमा लेखेको हो र यसमा चाहिँ विशेष गरी यहाँका श्रम तथा कल्याण सचिव क्रिस्चनले यसको बारेमा चाहिँ बोलेका छन् र यसमा चाहिँ भनिएको छ श्रम तथा कल्याण सचिव क्रिस्चनले बुधबार ताइकुसिङमा लडेर मृत्यु भएकी 12 वर्षीय बालिकालाई आफ्नी आमाको मृत्युपछि अस्पतालबाट घर फर्किनका लागि स्वास्थ्य कर्मीहरूले चाहिँ उपयुक्त ठानेको बताएका छन् भनेर भनेको छ र गत बिहिबार पत्रकारहरूसँग कुरा गर्दै सनले घटनालाई दुःखद घटनाको रूपमा वर्णन गर्दै उनले धेरै दुखी भएको र शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको बताएका छन् र घटनाहरूको श्रृङ्खला बुधबार बिहान सुरु भयो जब बालिकाले प्रहरीलाई आफ्नी 48 वर्षीय आमा पाँच ताइको सिंहमा रहेको आफ्नो घरको पोडियममा सुतिरहेको अवस्थामा फेला पारेको जानकारी गराइन्। अधिकारीहरूले घटनास्थलमै महिलालाई मृत घोषित गरेका थिए। त्यो दिन सुरुमा बालिकाको पढाइलाई लिएर ती जोडीले झगडा गरेको बुझेको छ। उनकी आमाको मृत्युपछि सनले बालिकालाई आफन्तहरूसँग घर पठाउनु अघि मूल्याङ्कनका लागि अस्पताल लगिएको बताएको छ र डाक्टर नर्स र सोसियल वर्करहरू सबैले परिस्थितिको मूल्याङ्कन गरेपछि मात्रै उनीहरूले निर्णय गर्नु पर्यो भनेर उनीले भनेका छन् र उनीहरूको निर्णय भनेको उनीहरूलाई घर जान अनुमति दिनु थियो र घर फर्केको केही घन्टापछि त्यही भवनबाट खसेर बालिका मृत फेला परेकी थिइन् र अवश्य पनि सबैजनाले धेरै गर्न सकिन्थ्यो कि भनेर धेरै चिन्तित छन् तर सबैभन्दा पहिले मलाई विश्वास छ कि डाक्टर नर्स र सोसियल वर्करहरू सबैजना प्रोफेसनल्स हुन् र उनीहरूले लिएको निर्णय चाहिँ राम्रो उसलाई नै मान्नुपर्छ भनेर भनेका छन् र यद्यपि त्यस दिन के भयो भन्ने बारे म सबैलाई प्रहरी सहित सम्बन्धित अधिकारीहरूलाई गहन अनुसन्धान गर्न दिन अनुरोध गर्दछु र यस क्षणमा मलाई लाग्छ कि धेरै अनुमान लगाउनु उचित छैन। बुबाको अवस्थाको बारेमा सोद्धा सनले जनतालाई परिवारलाई केही ठाउँ दिन आग्रह गरे र अधिकारीहरूले पूर्ण सहयोग प्रदान गर्ने बताए। मन्त्रीले आमा समाज कल्याण विभागमा कार्यरत सामाजिक कार्यकर्ता सोसियल वर्कर भएको पनि खुलासा गरेका छन्। समाज कल्याण निर्देशक एडवर्टोले भने कि परिवार विभागमा सक्रिय केस होइन तर अन्त्येष्टि व्यवस्थापन सहयोगको साथसाथै व्यापक भावनात्मक सहयोग प्रदान गरिनेछ भनेर पुष्टि गरे भनेर यो समाचारमा लेखिएको छ। विशेष गरी यो अब हामीले यो घटनाबाट चाहिँ के थाहा पाउन सकिन्छ भन्दाखेरि चाहिँ यो जुन हाम्रो नानीहरू छन् उनीहरूलाई एक्सट्रिम घरमा प्रेसर दिँदा प्यारेन्ट्सहरूले प्रेसर दिँदाखेरि पनि यस्तो खालको दुर्घटनाहरू घट्न सकिन्छ र विशेष गरी हामीले चाहिँ अब यस्तो खालको स्ट्रेस तनाव अनि अब एकदमै कलह झगडा भइरहेको अवस्था छ भने चाहिँ हामीले प्रोफेसनल्सको सहयोग लिन सकिन्छ भनेर पनि हामीले जान्नुपर्छ र हामीले यस रेडियो कार्यक्रममा पनि विशेष गरी हामीले केही हप्ता पहिला भनौँ हामीले हाम्रो यो रेडियो कार्यक्रममा चाहिँ युथहरूलाई हाम्रो नेपाली भाइ बहिनीहरूलाई चाहिँ बोलाएर विशेष गरी मानसिक स्वास्थ्यको बारेमा चाहिँ जानकारी गराएका थियौँ, इन्टरभ्यू राखेका थियौँ र हामीले एकजना हङकङकी मानसिक फर्स्टएडर जुन मेन्टल फर्स्टएडर डक्टर निमिषासँग पनि कुराकानी गरेका थियौँ। हाम्रो प्यारेन्ट्सहरूले हाम्रो नेपाली समुदायमा कसरी चाहिँ अब यो तनावको व्यवस्थापन गर्न सकिन्छ र यस्तो खालको दुर्घटना हुन चाहिँ बाट रोक्न सकिन्छ भन्ने बारेमा चाहिँ हामीले कुराकानी राखिरहेका हुन्छौँ हाम्रो रेडियो कार्यक्रमबाट पनि। र स्पेसली अब यो घटनाले गएको बुधबार भएको घटनाले चाहिँ एकदमै धेरै डिस्कसनहरू एकदमै छलफलहरू भइरहेको हामीले देख्न सक्छौँ र प्यारेन्ट्सहरूको ग्रुपले पनि एकदमै धेरै कन्सर्न देखाएको देख्न सकिन्छ। यो दुःखद घटनाले चाहिँ अब हाम्रो यहाँको यो तनावको बारेमा मेन्टल हेल्थको बारेमा चाहिँ अझै धेरै काम गर्नुपर्ने देखाएको छ र यसमा चाहिँ अझै धेरै मेन्टल हेल्थ फर्स्टएडरहरूदेखि लिएर साइकोलोजिस्टहरूदेखि लिएर यो मानसिक स्वास्थ्यमा काम गर्नेहरूको चाहिँ धेरै उनीहरूले चाहिँ धेरै गर्नुपर्ने पनि देखिन्छ र सबैजनाले चाहिँ आफ्नो सबैभन्दा ठुलो चाहिँ आफ्नो स्वास्थ्य हो र अब पढाइ भनेको पनि महत्त्वपूर्ण छ एट द सेम टाइम अब तर अब आफ्नो स्वास्थ्यलाई नै हानि गर्ने गरी अथवा यसो सुसाइडै गर्ने गरी चाहिँ यसरी यति धेरै उसमा चाहिँ जानुहुन्न जस्तो लाग्छ मलाई पनि। र यो चाहिँ हङकङमा भएको गत बुधबार भएको दुःखद घटनाको बारेमा चाहिँ हामीले तपाईँहरूलाई जानकारी दियौँ। र आजको कार्यक्रममा चाहिँ हामीले विभिन्न समसामयिक विषयहरूमा कुराकानी त गर्ने नै छौँ र त्योभन्दा पहिले आजको पहिलो साङ्गीतिक कोसेली त

0: यस मौसममा सतर्क रहनुहोस्। इन्फ्लुएन्जा, कोभिड-19 र अन्य श्वास प्रश्वास रोगहरू अझै पनि छन्। राम्रो व्यक्तिगत र वातावरणीय सरसफाई कायम राख्नुहोस्। खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो मुख र नाक टिस्यु पेपरले छोप्नुहोस्। तरल साबुन र पानीले हात धुनुहोस् र कम्तीमा 20 सेकेन्डसम्म हात रगड्नुहोस्। अस्वस्थ महसुस गर्दै हुनुहुन्छ, मास्क लगाउनुहोस् र तुरुन्तै चिकित्सा सल्लाह लिनुहोस्। सरकारले 2025-2026 मौसम इन्फ्लुएन्जा खोप कार्यक्रम अहिले चलिरहेको छ। हरेक वर्ष खोप लगाउनुहोस्। जति चाँडो त्यति राम्रो। योग्य व्यक्तिहरूले निशुल्क वा अनुदानित फ्लु सट प्राप्त गर्न सक्छन्। कोभिड-19 स्थानीय गतिविधि कम स्तरमा रहँदा उच्च जोखिम समूहहरू, आवासीय हेरचाह गृहका बासिन्दाहरू, 65 वर्ष वा माथिका वृद्धहरू र अन्तर्निहित दीर्घकालीन रोग भएका 50-64 वर्ष का व्यक्तिहरू, 6 महिना र माथिका इम्युनोकन्फ्रोमाइज अवस्था भएका व्यक्तिहरू र गर्भवती महिलाहरूले समयमा बुस्टर खोप प्राप्त गर्नुपर्छ। स्वास्थ्य सुरक्षा केन्द्रको वेबसाइट www.chp.gov.mा विवरण खोज्नुहोस्।
1: वर्किङ फ्यामिली अलावेन्स स्किम WFA-मा आवेदन खुल्ला भएको छ। परिवारको सदस्य संख्याका आधारमा आवेदन दिनुपर्ने भएकाले परिवारका सबै सदस्यहरू हङकङका बासिन्दा हुनुपर्नेछ। एकल परिवार सहित परिवारको संख्या, काम गर्ने अवधि, आमदानी र सम्पत्ति सम्बन्धी शर्तहरू पूरा गर्ने परिवारहरूले एलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। आवेदकहरूले पूर्णकालीन तथा अल्पकालीन काम गर्ने अवधिबारे आफ्नो आवेदनमा उल्लेख गर्न सक्नेछन्। यस स्किम अन्तर्गत काम गर्ने परिवारका सम्पूर्ण सदस्यहरूको काम अवधि अर्थात् सम्पूर्ण घण्टा जोडिन्छ। कुनै पनि परिवारले महिनामा जम्मा 144 घण्टा अवधि मात्रै काम गर्ने गरेको छ भने आधारभूत भत्ता वा बेसिक अलावेन्स प्राप्त गर्न सक्नेछन्। यदि काम गर्ने मासिक अवधि 168 घण्टाभन्दा बढी छ भने मध्यम भत्ता वा मिडियम अलावेन्सको लागि आवेदन गर्न सक्नेछन् र परिवारमा महिनामा कम्तीमा 192 घण्टा वा सोभन्दा बढी अवधि काम गर्ने छन् भने उच्च भत्ता वा हायर अलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। कुनै पनि परिवारको जम्मा आमदानीको स्वरूप हेरी आवेदक परिवारहरूलाई पूर्ण भत्ता, फुल अलावेन्स वा आधा भत्ता, हाफ अलावेन्स वा 1/4 भत्ता, क्वार्टर अलावेन्स उपलब्ध गराइनेछ। यो वर्षको अप्रिल महिनादेखि भत्ता 15% बढाएको छ, जसअनुसार उच्च भत्ता $1610, मध्यम भत्ता $1380 र आधारभूत भत्ता $1150 भएको छ र त्यसका साथै बच्चाले पनि छुट्टै भत्ता प्राप्त गर्न सक्नेछन्। एक योग्य बच्चाको पूर्ण भत्ता $1610 रहेको छ। सिएसएसए प्राप्त गरिरहेका परिवारहरूले वर्किङ फ्यामिली एलावेन्स पाउने छैनन्। वर्किङ फ्यामिली एलावेन्सको आवेदन गर्न आवश्यक पर्ने आमदानी तह, सम्पत्तिको आकार लगायत अन्य योग्यता शर्तहरूबारे थप जानकारी चाहिएमा कृपया WFA-को वेबसाइट www.wfa.gov.sk-मा भिजिट गर्नुहोस् वा 2558-3000-मा फोन गर्नुहोस्।
0: श्रोता साथीहरू, हामीले राख्यौँ एकदमै मिठो गीत र यो गीत थियो रामचन्द्र काफ्लेको स्वरमा रहेको हिउँ छुलीमा भन्ने गीत र आज हामीले यस्तै मिठा मिठा गीत सङ्गीतहरू तपाईँहरूको माझमा राख्नेछौँ र विशेष गरी अबको अहिलेको माहौल चाहिँ वर्ल्ड कपको माहौल पनि छ र यसको बारेमा म तपाईँहरूका लागि केही जानकारी दिन गइरहेको छु र यहीमा चाहिँ वर्ल्ड कपमा चाहिँ कुल 1 अर्बको पुरस्कार रहनेछ र 80 अर्ब डलरको कारोबार हुनेछ भनेर समाचारमा दिएको छ र अहिले वर्ल्ड कपको फिभर चलिरहेको छ। तपाईँहरूले पनि थाहा पाउनु भइसक्यो होला यसको कुन टिम आफूलाई मनपर्ने टिम हो र कुन चाहिँ टिमले चाहिँ जितोस् जस्तो लाग्छ तपाईँहरूले अनुमान गरिसक्नु भएको होला। हामीले पनि देखिरहेका छौँ विभिन्न समसामयिक सोसियल मिडियाहरूमा र अहिले चाहिँ यो वर्ल्ड कप चाहिँ अमेरिका, क्यानाडा र मेक्सिको को संयुक्त आयोजनामा हुन गइरहेको छ र यो चाहिँ 23औं संस्करणमा संस्करणको वर्ल्ड कप हो र अहिले चाहिँ 48 टोली सहभागी हुँदैछन् र यो विषयमा म यो कान्तिपुरमा छापिएको समाचार म तपाईहरुका लागि शेयर गर्न गइरहेको छु र यहाँ लेखेको छ 2026 फिफा वर्ल्ड कप अमेरिका क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछ जसमा 48 टोली सहभागी हुनेछन् र प्रतियोगिताले 80 अर्ब डलर भन्दा बढीको आर्थिक कारोबार सिर्जना गर्ने अपेक्षा गरिएको छ भनेर भनेको छ र फिफाले पुरस्कार सञ्चालन र टोलीका लागि 3.8 अर्ब डलर खर्च गर्ने योजना बनाएको छ भने प्रसारण अधिकार प्रायोजन विज्ञापनबाट अहिलेसम्म केही सबैभन्दा ठूलो व्यावसायिक आमदानी हुने अनुमान गरेको छ र यस संस्करणमा नवीनतम प्रविधि एआई सेन्सरको प्रयोग र महँगो टिकट राजनीतिक प्रभाव र मेसी रोनाल्डोको अन्तिम विश्वकप जस्ता विषयले विशेष चर्चा पाएका छन् र यस समाचारमा लेखिएको छ नेपाली समयअनुसार बिहिबार मध्यरात 12 बजे र 45 मिनटमा मेक्सिको सिटीको एक टेका रङ्गशालामा 2026 फिफा कपको पहिलो खेलसँगै प्रतियोगिताको औपचारिक सुरुवात हुँदैछ भएको छ यसले मैदानमा मात्र नभए आर्थिक क्षेत्रमा पनि ठूलो तरङ्ग ल्याएको छ यसपटक अमेरिका क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गरेको छ भने 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासकै ठूलो प्रतियोगिता मानिएको छ केही प्रश्न र विवादहरू बीच सुरु हुन लागेको विश्वकप छ साता चल्नेछ जसले पूरा विश्वकै ध्यान खिचेको छ एउटा विशाल आर्थिक गतिविधिको अवसरका रूपमा यस प्रतियोगिताले अरबौं डलरको कारोबार सिर्जना गर्ने विज्ञापन बजारको स्वरूप बदल्ने विश्वव्यापी खेल सत्तेबाजी उद्योगलाई अझै उछाल दिने र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेन्सर आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्ता नवीनतम प्रविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2026को विश्वकपलाई अपूर्व आकारको विश्वकपका रूपमा पटक पटक वर्णन गर्दै आएका छन् भनेर कान्तिपुरमा लेखेको छ र अझै समाचार यस प्रकार छ प्रसारण अधिकार प्रयोजन र खेलबाट हुने आमदामीका हिसाबले यस संस्करणबाट अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक प्रतिफल प्राप्त हुने फिफाको अपेक्षा छ तर फिफा र यसका व्यावसायिक साझेदारहरूले उल्लेखे आमदामी गर्ने सम्भावना देखिए पनि अर्थशास्त्रीहरूका अनुसार आयोजक मुलुकले पाउने आर्थिक लाभ प्राय सीमित क्षेत्र र सहरमा केन्द्रित हुने गरेको छ आयोजक देशले गर्ने खर्च र अरबौं डलरको लगानी अनुरूप देशबाट आउने प्रतिफल दिगो नहुने अघिल्लो अनुभवहरूले देखाएको छ भनेर लेखेको छ र यस समाचारमा सर्वाधिक चाख र चासो भनेर पनि दिएको छ सबैले चासो राखेका प्रमुख दुई विषय हुन् असाध्यै महँगो टिकट र विश्व राजनीतिमा चलिरहेको तनाव मेक्सिकोसँग अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको समन्वयन कसरी होला र यो कसरी हेर्न लायक रहनेछ जति बेला प्रतियोगिता सुरु हुनेछ भएको छ र सबैको आकर्षण मैदान फुटबलमै हुनेछ उपाधिको अन्तिम भिडन्त 19 जुलाईमा हुनेछ र देशका लागि तीव्र प्रतिस्पर्धा चलिरहेको छ भनेर भनिएको छ र अहिलेको विश्वकप सबभन्दा ठूलो हुनेछ यो विशेष मात्र होइन उत्तिकै सफल पनि हुनेछ फिफा अध्यक्ष इन्फान्टिनोको दावी छ र यो विश्वकप 70 लाख समर्थकले सिधै मैदानमा गएर हेर्नेछन् र यो विश्वकपका प्राय खेल अमेरिकामा हुनेछन् र यससँग विश्व राजनीतिक स्वाभाविक रूपमा जोडिएर आउनेछ र इरानसँग अमेरिकाको युद्ध र राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्व नीति यो विश्वकपबाट टाढा रहने छैन सहभागी हुने टिमको संख्या 32 48 पुर्याएको हुनाले खेल र खेल र दिन संख्या दुवै बढेका छन् यसकारण कुरा काओ र खेप भाडे जस्ता साना देशले पनि भाग लिने अवसर पाइरहेका छन् सुरुवाती लीग चरण 12 समूहमा विभाजित गरिएका छन् र यस चरणमै 72 खेल हुने छन् विश्वकप इतिहासकै पहिलो पटक अन्तिम 32 का खेल हुने छन् र सम्भवतः लीग चरणमा त्यस्तो कडा

प्रतिस्पर्धाको खेल अपेक्षा नगरेको हुनेछ किनभने एउटै समूहमा दुई बलिया टिम रहेको स्थिति छैन विश्वकपका वास्तविक प्रतिस्पर्धा अन्तिम 16 मात्र 16 मात्र सुरु हुनेछ त्यसैले अहिले बहसको एउटा मुद्दा के छ भने सहभागी टिमको संख्या बढाउँदा सानाले त्यसले साना साना र लामो फुटबल इतिहास नभएको देशलाई त फाइदा गर्नेछ तर यसले प्रतियोगिताले पस्कने फुटबलको स्तरमै कमी आउने डर हुनेछ प्रत्येक समूहको शीर्ष दुई टिम मात्र यसपल्ट नकआउट चरणमा पुग्ने छैनन् यसपल्ट तेस्रो स्थानमा आउने उत्कृष्ट आठ टिम पनि प्रतियोगिताको अर्को चरणमा पुग्नेछन् त्यसैले केही टिमले नकआउट चरण पुग्ने लोभले समन्वित र कम आक्रमक फुटबल खेल्ने सम्भावना उत्ति नै छ भनेर कान्तिपुर समाचारमा लेखेको छ र फिफा वर्ल्ड कपको बारेमा अझै पनि तपाईँहरूको लागि जानकारी राख्नेछौँ विशेष गरी मेसी र रोनाल्डोको चाहिँ यसपालिको फिफा वर्ल्ड कप चाहिँ अन्तिम हुनेछ भनेर समाचार छ यो पनि तपाईँहरूको लागि राख्नेछौँ र त्योभन्दा पहिले चाहिँ अर्को साङ्गीतिक कोसेली तपाईँहरूका लागि राख्न चाहन्छौँ

0: स्तन जागरूकता र स्तन क्यान्सर रोकथाम। हङकङका महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा धेरै हुने क्यान्सर हो। प्रत्येक महिलाले आफ्नो स्तनको सामान्य रूप र अनुभूतिसँग परिचित हुनुपर्छ र सधैँ स्तनबारे सचेत हुनुपर्छ। स्तनमा हुने कुनै पनि असामान्य परिवर्तनहरू, जस्तै स्तनको गाँठो, स्तनको आकार वा आकारमा परिवर्तन, निप्पल रिट्र्याक्सन वा छालाको बनावटमा परिवर्तन प्रति सतर्क रहनुहोस्। यदि तपाईँले कुनै असामान्य परिवर्तनहरू देख्नुभयो भने तुरुन्तै आफ्नो डाक्टरसँग परामर्श लिनुहोस्। स्तन क्यान्सरको प्रारम्भिक पहिचानले तपाईँको जीवन बचाउन सक्छ। स्तन क्यान्सरबाट बच्न तपाईँले नियमित शारीरिक गतिविधि, स्वस्थ शरीरको तौल र कम्मरको घेरा कायम राख्ने र मदिरा सेवनबाट बच्ने जस्ता स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ। थप जान्नका लागि www.cancer.gov.hk/breastcancer जानुहोस्। के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ र नोकरी कहाँ गर्ने भनेर सल्लाह सुझावको खोजीमा हुनुहुन्छ? रोजगारीको खोजीमा रहेका मानिसहरूलाई निशुल्क रूपमा रोजगारी प्राप्त गर्न सहयोग गर्नका लागि श्रम विभागले विभिन्न ठाउँहरूमा गरेर 13 रोजगारी सेवा केन्द्रहरू सञ्चालन गरेको छ। तपाईँले रोजगारी केन्द्रहरूमा रोजगारी सल्लाहकारहरूलाई भेटेर उनीहरूसँग तपाईँको रोजगारी आवश्यकताबारे पनि छलफल गर्न सक्नुहुन्छ र विशेष रोजगारी सेवाहरूमा भाग लिन सक्नुहुनेछ, जसबाट तपाईँको आफ्नो दक्षता अभिवृद्धि गर्न मद्दत पुग्न सक्नेछ। श्रम विभागले यस प्रकारका सेवाहरू अङ्ग्रेजी र चाइनिजमा उपलब्ध गराउँछ। यदि तपाईँ अङ्ग्रेजी वा चाइनिज बोल्नुहुन्न भने तपाईँका लागि अनुवादक सेवाको पनि व्यवस्था गरिनेछ।
1: यसबाहेक श्रम विभागले हालै मात्र कालुन बेमा निर्माण उद्योग रिक्रुटमेन्ट केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रले विभिन्न निर्माण क्षेत्रका रोजगारी अवसरहरूबारे जानकारी दिनेछ। यसले निर्माण क्षेत्रका कामहरूमा कामदारहरू नियुक्ति र अन्तर्वार्ताहरू लिने अवसरहरू प्रदान गर्न नियमित रूपमा रोजगारी मेलाको पनि आयोजना गर्नेछ।
0: यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि कृपया श्रम विभागको इन्टराक्टिभ रोजगारी सेवाको वेबसाइट www.jobs.gov.hk/em जानुहोस्।
1: रोजगारदाताहरूले प्रतिकूल मौसमको समयमा, जस्तै टाइफुन वा आँधी बेहरीको समयमा, कुन समयमा कामदारहरूले ड्युटी रिपोर्ट गर्ने, कुन समयमा कामबाट छुट्ने वा कतिखेर फेरि काम सुरु गर्ने भन्ने जस्ता विषयहरूमा कामदारलाई पूर्व जानकारी दिनुपर्दछ। सरकारले प्रतिकूल मौसमको घोषणा गर्दा अत्यावश्यक कर्मचारीहरू बाहेक अन्य कामदारहरू सुरक्षित स्थानमा बस्नुपर्छ र सरकारी सूचना सुन्नुपर्छ। थप जानकारीको लागि श्रम विभागको टाइफुन र आँधी बेहरीको समयमा कोड अफ प्र्याक्टिस हेर्नुहोला।
0: श्रोता साथीहरू, हामीले भर्खरै राख्यौँ अर्को मिठो गीत, मैले गीत छोडि आएँ भने, र यो गीत पनि सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र हामीले कुराकानी गरिरहेका छौँ फिफा वर्ल्ड कप 2026 र यो वर्ल्ड कप विशेषतः एकदमै धेरै रोमाञ्चक हुनेछ भन्ने हामीलाई लागिरहेको छ, किनभने यो पटक मेसी र रोनाल्डोको पनि अन्तिम विश्वकप रहनेछ। र यसको बारेमा चाहिँ कान्तिपुरमा छापिएको समाचार म तपाईँहरूको लागि राख्न चाहन्छु। यस पटकको विश्वकप किन पनि विशेष छ भने यो शताब्दीले देखेका दुई महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको यो अन्तिम विश्वकप पनि हुनेछ। अर्जेन्टिना प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन छ र यसले 38 वर्षीय मेसीकै नेतृत्वमा खेल्दैछ। प्रश्न हुनेछ कि के मेसीले आफ्नो देशलाई एक अर्को सफलता दिलाउन सक्लान्, अनि 41 वर्षीय रोनाल्डोले पोर्चुगलका लागि एउटा ठुलो प्रतियोगिता जितेर आफ्नो सफल खेल जीवनलाई पूर्ण विराम दिन सक्नेछन् त। यी दुवै खेलाडी छैटौँ पटक विश्वकप खेल्दैछन् र अर्को विश्वकपमा उनीहरू मैदानमा सक्रिय रहने छैनन्। प्रतियोगिताको उपाधिका लागि बलियो प्रत्याशी को हो यसलाई यसमा पनि चासो रहनेछ, सबैलाई यसमा पनि चासो रहनेछ। ब्राजिल विश्वकप इतिहासकै सबभन्दा सफल टिम छ, उसले 5 पटक यो प्रतियोगिता जितिसकेको छ, तर पछिल्लो 2 दशकमा ब्राजिली टिमले टिमको चमक सेलाएको देखिन्छ। त्यसैले ब्राजिलले यस पटकको विश्वकप इटालीका अनुभवी प्रशिक्षक कार्लो एल्से लोटीको नेतृत्वमा खेलिरहेको छ र इङ्ल्यान्ड पनि 60 वर्षीय पहिलो ठुलो उपाधि जित्न जर्मनीका प्रशिक्षक थमस टुचेलमा निर्भर छ। यस पटक पनि सम्भवतः नयाँ विजेता हुने छैन, पुरानै विजेतामध्ये एकले उपाधि जित्नेछ। त्यो भनेको एक प्रकारले युरोप र दक्षिण अमेरिकाकै बलियो टिम बीच उपाधिका लागि निर्णायक भिडन्त हुनेछ। यसमा दक्षिण अमेरिकाबाट अर्जेन्टिना र ब्राजिल भए, युरोपबाट भने तिनै पोर्चुगल र इङ्ल्यान्डसँगै फ्रान्स र स्पेन हुन्। केही अन्य युरोपेली देश पनि उच्च प्रदर्शनका लागि सक्षम छन्। केही अफ्रिकी र एसियाली देशमाथि पनि राम्रो खेलहरू दिनेछ भनेर हेरिनेछ र तिनको जिम्मेवार हुनेछ उपाधिमाथि युरोपको र दक्षिण अमेरिकी वर्सुस तोड्ने। र यस्तै नजर 3 आयोजक देशमध्ये 1 अमेरिकामाथि पनि रहनेछ र अमेरिका आफ्नो घरमा खेल्दैछ र प्रशिक्षक छन् अनुभवी अर्जेन्टिनी माउरिसो पोचेटिनो र सम्भवतः अमेरिकाले पेस गर्ने चुनौती कम्ती केही हुने छैन। मेक्सिको प्रसिद्ध स्टाडियो एजेन्टका रङ्गशालाले पनि यसपटक दुर्लभ कीर्तिमान बनाउँदैछन्। सन् 1970, 1986 र 2000

छब्बिसका खेल र उद्घाटन खेल आयोजना गर्ने विश्वको पहिलो रङ्गशाला भन्दै छ। र यही रङ्गशाला सन् 1986 म्याराडोनाले चर्चित ह्यान्ड अफ गोल गोल गरेका थिए भनेर यस समाचारमा लेखेको छ। खासमा यो समाचार चाहिँ एकदमै लामो छ, तर हामीसँग समय छैन, त्यस कारणले पनि यो विशेष वर्ल्ड कपको फिभर चलिरहेको बेलामा चाहिँ हामीले तपाईँलाई जानकारी दियौँ। र मेसी र रोनाल्डो भनेको चाहिँ अब हामी सबैजनाको लागि चाहिँ एउटा आइडलको रूपमा पनि मानिन्छन्, र यी दुईजना स्टारको गोट पनि भनिन्छ होइन दुवैजनालाई। र उहाँहरू उनीहरूको यो फिफा खेल अन्तिम पनि हुनेछ, यस कारणले पनि धेरै रोमाञ्चक रहेको समाचारमा पनि दिएको छ। हामीले पनि पक्कै हेर्नेछौँ, र हङकङमा विशेष गरी हामीले विभिन्न प्लाजाहरूमा यो विश्वकपको गेमहरू लाइभ आउनेछ। यो चाहिँ विशेष गरी रोमाञ्चक चाहिँ अन्तिम अन्तिम बेला हुनेछ, र अहिले चाहिँ अब भर्खरै मात्रै सुरु भएको छ यो अन्तिम। यहाँ जुलाईको 26 हो कि 19 तारिक सकिन्छ भनेर भनेको छ। जो त्यो बेलामा चाहिँ एकदमै रमाइलो हुनेछ, र तपाईँहरूको मनपर्ने टिम चाहिँ कुन हो, र तपाईँको मनपर्ने प्लेयर चाहिँ को हुन् पक्कै पनि हामीसँग सेयर गर्नुहोला। र हामीले आज चाहिँ यस विश्वकप सम्बन्धी जानकारी यति नै राख्यौँ, र अब आउने हप्ताहरूमा पनि पक्कै पनि फलोअप जानकारीहरू पक्कै पनि यस सम्बन्धी जानकारीहरू पक्कै राख्नेछौँ। र भने फेरि अर्को साङ्गीतिक कोसेली तपाईँहरूका लागि राख्न चाहन्छौँ।

श्रम विभागले जुनसुरमा दिउँसो 2 बजेदेखि 4:30 बजेसम्म नयाँ क्षेत्रीय रोजगार केन्द्रमा समावेशी रोजगार मेलाको आयोजना गर्नुभएको छ। 3 रोजगारदाताहरूले उद्यान सुरक्षा अधिकारी, निगरानी सहायक, कोठा परीक्षण सफा गर्ने वेटर वेट्रेस, कंक्रीट मिक्सर चालक, ट्र्याक्टर चालक, ट्रक चालक, क्रेन माउन्टेड ट्रक आदि जस्ता विभिन्न पदहरूका लागि 90 भन्दा बढी रिक्त पदहरू प्रस्ताव गर्नेछन्। धेरै जस्तो रिक्त पदहरूमा चिनिया भाषामा थोरै आवश्यकताहरू रहेका छन्। रोजगारदाताहरूले जागिर खोज्नेहरूसँग अन द स्पट अन्तर्वार्ता लिनेछन्। निशुल्क अन द साइट दोभाषी सेवाको पनि उपलब्ध छ। यदि तपाईँ कार्यक्रममा रुचि राख्नुहुन्छ भने कृपया नियुक्ति आरक्षणका लागि 2463932 or 2463932 कल गर्नुहोस्। थप विवरणका लागि कृपया www.jobs.gov.hk मा जानुहोस्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश। र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रदान गरेको हो। र यदि तपाईँहरू यस रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ भने र आफ्ना परिवार, इष्टमित्र र साथीभाइलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश, रेडियो 3, रेडियो टेलिभिजन हङकङ, पोस्ट बक्स नम्बर 70200। र तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना छ nepaliradio@rthk.hk। र आज भने हामी यस रेडियो कार्यक्रमबाट बिदा हुने बेला भइसकेको छ। र बिदा हुन भन्दा पहिले आजको तिन साङ्गीतिक कोसेली तपाईँहरूका लागि हामीलाई भने यस वैदिक कार्यक्रमबाट विदा दिनुहोस्। हस्त गुड बाई।